کمال فرق سے جیسے ارداس کر رہے ہیں منگتے پین شب کرم اپنے واسطے نہیں آپ تو نرنکاری جو آپ تو نرنکار کا ہی سروپ پر اے داس اکال پورک کو کس واسطے منگ رہے ہیں ساڈے واسطے منگ رہے ہیں ساڈے واسطے یہ مہان وڈی دار شبھ کرما دے شیواور موہے ہے شبھ کرمن سے کم ہوں نہ کرو شبھ کرما شبھ کرم ہی سب کو بچی ہے بابا جی بچی کرتے سن پرمار تو سدا ہی پوتر ہے نرمل پرمار سدا ہی پوتر اور ساڈا وہار یہ پوتر ہونا چاہیے وہار نرمل ہونا چاہیے پرمار کا سدا ہی نرمل جس کا وہار پوتر ہے وہار سچا تو سچا ہو گیا اس کا جیون وہار ہو رہا ہے دکھاوا ہو رہا ہے وہ پھر اصلی جیون نہیں بناوٹی جیون تو شبھ کرما کی وشیشتا ہے سب سے زیادہ شبھ کرما والی دنیا کامیابی دنیا بھی ستار کرتی ہے جہد کو شبھ کرم تو اج کل بھی دراصل اصل کلجگی جیوان کے واسطے اکال پورک دے کے ارداس کر رہے ہیں دے شیواور موئے کے ہے تو یہ بھی کہتے ہیں کہ کلجی دار ستگر جی نے شیو جی مہاراج کی ارداس کی سب نے شیو نام جو ہے وہ اکال پورک جنہوں لوگ شیو جی کہتے ہیں اصلی اس کا نام مہادیو ہے ستگر جی نے آپ فرمایا ہے مہادیو کو کہت سدا شیو نرنکار کا چینت میں پھیر مہادیو نو لوگ شیو ہے وہ اس واسطے جیڑا سمرن کرنے والا ہوئے نا رب دی بندگی کرنے والا لوگ کہہ دیں بھائی یہ تو رب روپ ہی کیوں رب نال جڑے اسی طرح مہادیو نو شیو جی کیا جاتا ہے پر اصل وچ شیو نام اکال پورک اس اکال پورک دے اگے کلگی زہر دسمیش پتا جی نے یہ ارداس کی یہ ور منگیا دے شیوا ور مڑے کے ہے کرمن سے کم ہوں شبھ کرما کی داس ساڈے واسطے جنہوں نے شبھ کرما کی داس پراپت کر لی انہوں سے گرو دیا انہوں دنیا جے جےکار ہو اج میرے کلگیدر ستی پاتشاہ جی صاحبزادے بابا جوراور سنگھ جی بابا فتح سنگھ جنہوں فتح حاصل ہوئی دھرم کی تج کھڑی کر دیتی آخو شری دھرم کا بول سدا واسطے چڑھدیاں کلان چڑھ فتح پراپت ناسوت پدارتوں پیار نہیں کیتا امر وسطو جو سی دھرم اس نو اپنا ہے جہد کو دھرم ہے وہ سب
धर्म ही सब को वड्डी दा जिहदे कोल धर्म है भाई उसका जीवन सदा वास्ते सफल धर्म धर्म नाल प्यार की इस नाशवंत शरीर नू कुर्बान कर समझिया इसने तो बिन सुना इसने तो एक दिन बिन सी जाना है तो धर्म संगीत की धर्म नाल प्यार की शुभ गुणा नू ग्रहण किया जो कलगी दर सके पातशाह जी ने मंग मंगी है फिर बाबा जोरावर सिंह से बाबा फतेह इस तरह शुभ गुणा नू ग्रहण कर दे सब तो वड्डा शुभ गुण सब तो वड्डा कर्म हजूर प्रमंदन सगल धर्म में श्रेष्ठ धर्म हर को नाम जप निर्मल हरि दे नाम नाल प्यार कीता सिमरन नाल प्यार कीता धर्म नू उच्चा ते सुच्चा रखे तो आओ प्यारी अज उन्हां महान पवित्र हस्तियां महान व्यक्तियां दी याद जुड़े आओ जो दात मेरे साईं ने मंगी है आओ आपां भी मंगी आपां किस तो मंगी अपने गुरु तो मंगी आखो श्री असि गुरु अगे झोलिए क्योंकि साडा इष्ट कलगियां वाला है असि कलगियां वाले दे सिख ओ साडा गुरु गुर परमेश्वर को बाणी चाहिए गुरु ते परमेश्वर फर्क कोई पर अपने इष्ट दे अगे अरदास करिए ते ए मंग मंगी केड़ी जो कलगी दर सके पातशाह जी ने अकाल पुरख की अरदास की पहले से बोले पिछले सारी संगत